0: jata mar tangi cho sheko khar kong go
1: ya ya ya
0: mi ni khar tsab jita tsaksam onar ya
1: a ba ga ji ro
0: mi ni khar tsab jita tsaksam onar ta chi ga onar zana
1: jo ndo tna ni nam te gomo che gan dang ti
0: ole tar khang gran tong na
1: ti tar khang der ne
0: ri ya
1: ओ मी को आनो डोंडे जासों थामा गति लगन सन जो गो मो जतन जो गति
0: तम
1: फैशन रो ते ना जान रे मो
0: तमारी है तमार त रंग थोंग गयो छे छे छोंग गयो छे रे मो रे
1: ओले ओले ओले ओले ने तो जता छ मास न रे
0: ने रे रे
1: ओ तरे तरे ता नंदे को मो छे गति हो छे रे ने कर साख सम
0: ओले ने ख मार ने ख साख सम ने ख जब ने ख साख सम ने ख जब जित साख सम रे गो
1: ओ ये
0: ओले रंग थोंग ना Ya tani tawa tu tawa ngawa mo ro tawa jo mo re la jo mo re la ya tawa ngawa mo nyong go
1: ya
0: tawa ngawa mo to kong cho lakshit kar kong ekin ko
1: ya
0: lakshit kar kong ekin ta lakshin da ge tsik chi kholo kan da ge tsik kan ha ma ni ga ngin do na ji ma ni ga chi a hi ti go
1: ya
0: Limbi yuandun karun jinti, kiwi yuandun kukta bil, daga tsikang jimani ga chartar kakwanan chik.
1: Gosh, chitin. Chitin. Gajol rukhwaru.
0: Limbi yuandun karun jinti, kiwi yuandun kukta bil.
1: ཁྱི ཕྱད མི ཁྱི
0: Soma che stantan chu tamara limbi yondan karunjin de kipi yondan khota bel no soma che stantan chu nor stantan jig jang jang tan re go
1: ya ya ya
0: ale nari to po ta hi ton ba tawa gnan ni tawa khsama lan to song de la
1: are
0: shar gang samba ko ti go go
1: ya ya ya
0: ya ya to po ta hi ton ba ni ko de mo len sin ji ma na shkur ga sish
1: Yeah, yeah.
0: Yeah, demo.